0: जाने का मन हो गया और आज आपने तौला लगाया डॉक्टर जनरल कसम की से। और आने वाले प्रोग्राम में हम आपको बताएंगे कि आप कौन सा लकी पत्थर यूज करें तो आपके काम में, कारोबार में और आपके रिस्क में इजाफा हो सकता है। और अगर आप घर बैठे अपना लकी पत्थर जानना चाहते हैं तो उसके लिए आपको यहाँ पर कॉल करनी पड़ेगी। दिए गए नंबर ये है 0334222312।
1: शायद कि तेरे दिल में उतर जाए मेरी बात। तहकीक के बाद ये बताया गया है कि शेर जो लाइन है, शेरों ने अगरचे बहुत से इंसानों को नुकसान पहुंचाया मगर ये हमले महज शेरों की दरिंदगी की बिना पर न थे। रिसर्च करने वालों ने इंसान के ऊपर शेर के अक्सर हमलों का सबब इश्ताल अंगेजी को करार दिया। शेर एक खूंखार दरिंदा है, वो इंसान के लिए सबसे बड़ा खतरा है, मगर शेर अपनी सारी दरिंदगी के बावजूद अपनी फितरत के मातहत रहता है और उसकी फितरत यह है कि वो इश्ताल अंगेजी के बगैर किसी इंसान के ऊपर हमला ना करे, यानी छेड़खानी के बावजूद। छेड़खानी उससे ना करो तो वो हमला नहीं करता। ये कुदरत की निशानियों में से एक निशानी है जो ये बताती है कि दरिंदा इंसानों के जुल्म से किस तरह बचाया जाए। दरिंदा इंसान के जुल्म से बचने की वाहिद यकीनी तदबीर यह है कि उसको उसकी फितरत की मातहती में रहने दिया जाए। इश्ताल दिलाने से पहले हर इंसान अपनी फितरत के जेरे हुक्म रहता है और इश्ताल दिलाने के बाद हर आदमी अपनी फितरत के हुक्म से बाहर आ जाता है। गोया फितरत खुद हर आदमी को जुल्म और फिसाद से रोके हुए है। ऐसी हालत में आपको जवाबी कार्रवाई करने की क्या जरूरत है? मुश्किल होने से पहले शेर एक बेजरर हैवान है। जब तक उसको छेड़ेंगे नहीं, खामोश रहेंगे, तो वो एक बेजरर हैवान है। मुश्किल होने के बाद शेर एक मर्दम खोर हैवान बन जाता है। आप शेर को मुश्किल ना कीजिए और फिर आप उसके नुकसान से महफूज रहेंगे। नरमी और तहम्मुल कोई बुजदली की बात नहीं, ये जिंदगी का एक अहम असूल है जो खुद खालिक के फितरत ने तमाम मखलूकात को सिखाया है। खुदारा गुस्से में ना आए, मुश्तल ना हुआ करें, बिगड़ ना जाया करें। गुस्से की बात को मुस्कुराहट से सीखेंगे तो जीने का रंग आ जाएगा। मेरी तरफ से पाकिस्तान जिंदाबाद।
0: प्रोग्राम आप सुन रहे थे सिवाज स्टोन। प्रोग्राम का टाइम खत्म हो चुका और अगर आप डॉक्टर जलील असलम से रابطہ करना चाहते हैं तो जाते जाते आप लोगों को नंबर नोट करवाए देते हैं 0333550011। रिपीट करती हूँ 0333555001। अल्लाह हाफिज।
2: Karachi, Lahore, Islamabad, Hyderabad, Rahim and Khan.
3: Multan, Ahmedabad, Gujarat, Jalo.
2: Across the nation.
3: This is FM 100. FM 100. 100. 100. 100. 100. 100.
4: Cool King.
5: बिजली का बिल देखा, आंखों ने डबल चेक किया, फिर भी शॉक सेम, इसी बात लेकिन बीपी हाई।
6: लगाओ कूल किंग हेयर ऑयल और कूल हो जाओ। कूल किंग हेयर ऑयल, जैसे चलता फिरता एसी।
7: हायर नो फ्रॉस्ट आईओटी रेफ्रिजरेटर, इसकी आईओटी टेक्नोलॉजी फूड एक्सपायरी नोटिफिकेशन के साथ साथ आपको दे मोबाइल ऐप से कंप्लीट कंट्रोल। नो फ्रॉस्ट, नो वरीज।
8: क्या आप जानते हैं कि आपका मोबाइल बैलेंस गैर इरादी तौर पर भी खत्म हो सकता है? ये अक्सर इस वक्त होता है जब आपका डेटा पैक खत्म हो जाता है लेकिन इंटरनेट पे एज यू गो रेट्स पर चलता रहता है, जिससे बैलेंस तेजी से कम हो सकता है। पाकिस्तान टेलीकम्युनिकेशन अथॉरिटी की जानिब से सार्फिन को आगाह किया जाता है कि ऐसे गैर जरूरी चार्जेस से मुहतात रहें। मोबाइल फोन ऑपरेटरों की जानिब से इस मसले के हल के लिए एक मुफीद और मुफ्त सर्विस मुतारिफ कराई गई है। इस सर्विस के जरिए आपका डेटा पैक खत्म होते ही इंटरनेट का इस्तेमाल खुदकार तौर पर बंद हो जाएगा ताकि आपका कीमती बैलेंस महफूज रहे। सर्विस कॉल करने के लिए दर्ज सेल कोड्स डायल करें। जय सार्फिन के लिए *275#, जोंग सार्फिन के लिए *4004#, यूफोन सार्फिन के लिए *6611# और टेलीनॉर सार्फिन के लिए *342#। अपना बैलेंस महफूज रखें اور غیر ضروری چارجز سے بچیں. ڈیجیٹل دنیا میں محفوظ قدم کیجیے.
4: یہ مفاد عامہ کا پیغام اب تک پاکستان ٹیلی کمیونیکیشن اتھارٹی کی جانب سے پیش کیا گیا ہے.
9: برانڈ نیو ہونڈا سٹی چاہیے ہے؟ بس 20 دن تک اپنے ایزی پیسہ اکاؤنٹ میں 1,00,000 روپے کا بیلنس مینٹین کریں اور لکی ڈرا میں جیتیں برانڈ نیو ہونڈا سٹی. صرف یہی نہیں، اپنے ایزی پیسہ اکاؤنٹ میں 5,000 روپے ڈپازٹ کر کے پائیں ای وی بائک، آئی فون اور آئی پیڈز جیتنے کا موقع. تو پھر دیر کیسی، کیا پتا اگلے ونر آپ ہی ہو. ایزی پیسہ ڈیجیٹل بینک، ایزی والا بینک.
7: ہائر کا نیا نو فراسٹ آئی او ٹی ریفریجریٹر جس کا ملٹی ایئر فلو سسٹم دے بیلنسڈ کولنگ ہر کمپارٹمنٹ میں اور رکھے آپ کے ریفریجریٹر کو کلین. ٹوین انورٹر ٹیکنالوجی جس سے ملے میکسیمم کولنگ اور انرجی سیونگ. نو فراسٹ، نو وریز.
10: عام چیزوں پر سمجھوتا کیوں کریں؟ شعبے سنگل ریمیڈیز مستند جرمن مہارت کے ساتھ تیار کردہ قدرت کے بہترین اجزاء لائے ہیں تاکہ آپ کی صحت کی بہترین دیکھ بھال ہو سکے. ڈاکٹر حمید جنرل ہومیو اور شعبے سنگل ریمیڈیز، بھروسے، دیکھ بھال اور جرمن مہارت کے 75 سال.
3: دس پروگرام از براٹ ٹو یو بائی
11: ہائر ٹی 3 اے سی ایکسپرٹ، ایکسٹریم ٹی 3 انورٹر فار ایکسٹریم ہیٹ. ہائر
9: برانڈ نیو ہونڈا سٹی چاہیے ہے؟ بس 20 دن تک اپنے ایزی پیسہ اکاؤنٹ میں 1,00,000 روپے کا بیلنس مینٹین کریں اور لکی ڈرا میں جیتیں برانڈ نیو ہونڈا سٹی. صرف یہی نہیں، اپنے ایزی پیسہ اکاؤنٹ میں 5,000 روپے ڈپازٹ کر کے پائیں ای وی بائک، آئی فون اور آئی پیڈز جیتنے کا موقع. تو پھر دیر کیسی، کیا پتا اگلے ونر آپ ہی ہو. ایزی پیسہ ڈیجیٹل بینک، ایزی والا بینک.
12: ہائر منی ایل ای ڈی ٹی وی کے ساتھ 3 مہینے کی ٹیپ میٹ سبسکرپشن بھی وتھ فری انسٹالیشن. 144 Hz پکچر کوالٹی جاندار، بنائے ہر میچ کو شاندار. پاورفل KEF برٹش اسپیکرز اور ووفرز کا امیزنگ ساؤنڈ کرے آپ کو ایکسائٹمنٹ سے سراؤنڈ. 3 ایئر وارنٹی اور 6 منتھ ری ریپلیسمنٹ کے ساتھ آج ہی ہائر منی ایل ای ڈی ٹی وی لائن اور اسٹیڈیم کا ماحول گھر میں بنائیں. ہائر، مور کریشن، مور پاسبلٹیز.
13: کسی بھی انسان کے لیے سب سے اہم ہوتی ہے اس کی صحت.
14: کسی بھی شخص کو دیکھ کے اس کی صحت کے بارے میں اندازے نہ لگائیں.
13: مجھے پتا ہے کہ میرا وزن زیادہ ہے، لیکن اس کا مطلب یہ نہیں کہ وہ واک نہیں کرتا.
15: جی ہاں، مجھے بھی لوگ موٹی کہتے ہیں، مگر ایسا نہیں کہ میں بہت کھاتی ہوں.
14: ہم بنا کسی تحقیق کے بس باتیں بنانے کا فن جانتے ہیں. سامنے والے پر کیا گزری، ہمیں اس سے کیا.
13: میں اوبیسٹی کا شکار ہوں، صرف واک سے یہ کم نہیں.
15: موٹاپا ایک بیماری ہے، صرف میٹھا نہ کھانے سے ختم نہیں ہوگی.
14: صرف باتیں بنانے سے ہم اس کا مقابلہ نہیں کر سکتے.
15: ابھی اسی وقت اپنا BMI چیک کروائیے،
13: یعنی اپنے ویٹ کو اپنی ہائٹ کی مناسبت سے جانچیں
14: اور اس وزن کی اصل حقیقت کو سمجھیں.
13: آئیے ویٹ سے آگے کا سوچیں.
16: یہ پیغام حکومت پاکستان کی جانب سے پیش کیا گیا.
7: ہائر نو فراسٹ IoT ریفریجریٹر، اس کی IoT ٹیکنالوجی فوڈ ایکسپائری نوٹیفیکیشن کے ساتھ ساتھ آپ کو دے موبائل ایپ سے کمپلیٹ کنٹرول. نو فراسٹ، نو وریز.
17: کول کنگ چائے ہوٹل پہ بیٹھے ہو، چائے گرم، موسم گرم اور ڈسکشن اس سے بھی زیادہ گرم. پالیٹکس ہو یا کرکٹ، سب کا ٹیمپریچر ہائی. لگاؤ کول کنگ ہیئر آئل اور کول ہو جاؤ. کول کنگ ہیئر آئل، جیسے چلتا پھرتا اے سی.
7: ہائر کا نیا نو فراسٹ IoT ریفریجریٹر جس کا ملٹی ایئر فلو سسٹم دے بیلنسڈ کولنگ ہر کمپارٹمنٹ میں اور رکھے آپ کے ریفریجریٹر کو کلین. ٹوین انورٹر ٹیکنالوجی جس سے ملے میکسیمم کولنگ اور انرجی سیونگ. نو فراسٹ، نو وریز.
18: Lahore, get ready to go mango crazy. Join us at Emporium Mall's Mango Festival from 3rd July till 3rd August 2026, where every rupees 40,000 you spend on shopping, dining or entertainment rewards you with an exclusive high tea buffet at Nishat Hotel, Jorhatown. And when you spend rupees 75,000 or more, enjoy a complimentary dinner buffet experience. Because at Emporium Mall, every moment is designed to delight.
19: ایک نارمل اے سی اس ایکسٹریم 53 ڈگری ہیٹ کا مقابلہ نہیں کر سکتا. ہائر کا نیا ریئل T3 انورٹر اے سی، الٹرا بگ آؤٹ ڈور کے ساتھ. जो अपने फुल BTU से दे 100% कूलिंग एफिशिएंसी 53 डिग्री सेंटीग्रेड पर भी। हायर T3 AC एक्सपर्ट एक्सट्रीम T3 इन्वर्टर फॉर एक्सट्रीम हीट। हायर